0: سے دے دیا، اس جوہری اور اس لوہار دونوں کو کا جیل میں ڈال دیا اور اسے پرسکرت بھی کر دیا۔ یہ تو ہے دشتانت۔ اس دشتانت کا تاتپری کیا؟ تو ایک تو تاتپری ابھی کیسٹ میں بھی آپ سن رہے تھے، نام کی کیا مہما ہوتی، جپاس سدھر جپاس سدھر جپاس سدھر بھوتے وہ، کیا ہوتا ہے؟ جب سے سدھی جب سے سدھی جب سے سدھی ہوتی ہی۔ اور بھگوان کرشن گیتا میں کیا کہتے، یگیا نام جپ یگیوسمی، یگیوں میں جو جپ نام کا یگ ہے وہ میں ہوں۔ یہ سنکیت کیا۔ اب یہ جب سنکیت کیا تو اس کا کیا تاتپر نکلا؟ اس کا تاتپر یہ نکلا کہ یہ جو جیو ہے، اور جیو جو ہے اس کی پورتی کبھی ہوتی نہیں، اس جیو کی پورتی کبھی کیوں نہیں پورتی ہوتی؟ کیونکہ جس اکشن سکھ کو یہ چاہتا ہے وہ اکشن سکھ اسے مل پاتا نہیں۔ کیوں نہیں مل پاتا ہے؟ تو سنکیت کیا، کیونکہ جس سے وہ سکھ چاہتا ہے وہ پدارتھ سکھ دینے میں سمرتھ نہیں، منے انیتھا اس نے سکھ کو سمجھ رکھا ہے۔ یہ اسطتا ہے، اسط کو گرہن کرنا۔ اب کیا کرتا ہے کہ جب اس پر کرپا ہوتی ہے، اسے پرساد ملتا ہے، اور پرساد ملتا ہے تو اسے کیا دیا جاتا؟ کہا مڑی دی جاتی، اور مڑی کیا ہے؟ تو یہی تو سارے شاستر یکتی اسے کیا بتلاتے ہیں، آتما جو ہے وہ کیا ہے؟ کہا ستیہ ہے، برہم جو ہے وہ ستیہ ہے، اور تتمسی تم بھی وہی ہو، یہ کہا تو جاتا۔ اور اس کو کبھی کبھی ہم گرہن بھی کر لیتے ہیں، لیکن وہیں پر جب اسے ہم گرہن کرتے ہیں تو اس بدھی کے ساتھ میں ہی من بھی بیٹھا، اور وہیں پر سنشے آدی ہو جاتا ہے۔ من کا سواو ہے چھنچلیہ، اور وہ تو جو ہے اپنے سنکلپ وکلپ سرشٹی کرنے میں لگا۔ تو لوہار بھی کیا کرتا ہے؟ لوہار کا بھی یہی کام۔ تو اس لیے جو ہے من لوہار کی طرح سے اس بدھی کو کیا کر دیتا، اس بدھی میں آیا ہوا جو نڑے یکت پوربک اس نے گرن کیا ہے اس کو وہ سویم گرن کر لیتا، سویم چھپا لیتا، اور جب چھپا لیتا ہے تو اس کے دوارہ بدھی پھر ویسی کی ویسی، پھر اسد کی استھتی رہتی، پھر وہ دکھوں کو اٹھاتی رہتی۔ اب جو ہے پھر کرپا ہوتی ہے تو اسے ہیرا دے دیا جاتا۔ اب ہیرا دے جاتا ہے، لیکن ہیرے کو لے کر کے بھی وہ کیا کرتا، جوہری کے پاس جاتا ہے تو جوہری بھی اس کو، اور پھر وہ پنے جو ہے بچارا جیل میں ہی پڑ جاتا ہے۔ اس کا مطلب کیا؟ اس لیے ایک تھوڑا سا سلوک بھرتری نے لکھا، استھالیام ویدور میام پچت چ لسنم ہی ننئس چندنوتھئی سو ورڑئی لانگ لاگ گئی بلکھت وسدھام ارکمولس ہیتو چتوار کرپور کھنڈان برتمیہ کرتے کو دروانم سمنتا پراپیمام کرم بھومیم نہ چرتی منجہ یس تپو مند بھاگیا۔ یہ سنکیت کیا، استھالیام ویدورمیام، کہا کبہوں کی کر کرنا نر دیہی، کیا ہے؟ کبھی اس کرنا کے کارن پرماتما کی پسندتا کے کارن اس کی کرپا ہوتی ہے تو کیا دیتا، استھالیام، استھالی دے دی۔ اور کیسی استھالی دے دی؟ کہا ویدورمیام، ہیرے جواہر سے نرمت، کہنا جیسے ہیرے جواہر کی قیمت ہے، ایسی قیمتی وستو سے نرمت اسے جو ہے ایسی استھالی دے دی۔ استھالی کا مطلب پاتر، اور استھالی میں کیا کرتے ہو؟ تو سنسکرت میں استھالی کہتے، ہم لوگ اسے بٹلوئی کہتے تھے پہلے، بٹوا کہتے، بھگونا کہتے، جو بھوجن پکانے کا سادھن ہے اس کو ہم کیا کہتے ہیں، استھالی۔ اور جو بھوجن پکاتے ہو تو بھوجن گرہن کرتے ہو، اس بھوجن گرہن کرنے سے کیا ہوتا، پشٹی ملتی، آپ پشٹ ہوتے۔ یہاں پر سنکیت کیا، استھالیام ویدورمیام، استھالی دی उसने कृपा करके क्या दे दी, कहा हीरे जवाहरत से निर्मित है ऐसी कीमती थाली हमें प्रदान कर दी। किस लिए प्रदान की? कहने लगे जैसे हम बढ़िया सुपाच्य है पौष्टिक रसपूर्ण सात्विक उसमें भोजन पकाएं और अपने स्वास्थ्य को बढ़िया बनाएं, इसके लिए। लेकिन थाली तो मिल गई और हम उसका प्रयोग भी कर रहे, लेकिन प्रयोग कैसा हो रहा? तो भर्तरी ने बड़ी सुंदर बात लिखी, इस थाल्याम वैदुर्मय्यम पचत चल सुनम। थाली तो मिली है बढ़िया खीर पनीर की सब्जी बनाने के लिए, उसमें बनाए, लेकिन हम पका क्या रहे? कहा लहसुन पका रहे। जो सुंदर पात्र मिला उस सुंदर पात्र के अंतर्गत हमें बढ़िया जो है सुंदर वस्तु परफा करते हुए और अपने को पुष्ट करना चाहिए, लेकिन हम क्या पका रहे हैं उसमें? तो कहने लगे लहसुनम पचत इस लहसुनम। लेकिन पकाने के समय क्या करते हो? पकेगा ऐसे ही नहीं, उसके लिए क्या करना पड़ता? अग्नि प्रज्वलित करनी पड़ती, और अग्नि प्रज्वलित करने के लिए क्या चाहिए? ईंधन चाहिए। बगैर ईंधन के, बगैर साधन के कभी अग्नि प्रज्वलित नहीं होती, तो उसके लिए कोई ना कोई साधन चाहिए। अब जो ईंधन है वो क्या है, कौन सा ईंधन उसमें प्रयोग कर रहे हो? तो क्या कहा? कहने लगे हींदनैश चंदनोत्थई, हम अग्नि प्रज्वलित कर रहे हैं, लहसुन पका रहे हैं, वैदूर्य की थाली में पका रहे हैं, और उसमें जो है जब पका रहे हैं तो उसमें अग्नि जो प्रज्वलित कर रहे हैं, तो अग्नि प्रज्वलित करने में कौन से साधन का प्रयोग कर रहे, कौन सा ईंधन लगा रहे? कहा चंदनोत्थई, सुंदर जो चंदन की लकड़ी उसको हम उसके पकाने में लगा रहे। जिसको घिस करके मस्तिष्क में लगा लो तो सारी गर्मी शांत हो जाती, लेकिन उसे हम किस में कर रहे हैं प्रयोग? कहा लहसुन पकाने में उसे प्रयोग कर रहे हैं। उस चंदन का प्रयोग भी हम कहां कर रहे हैं अग्नि प्रज्वलित करके? कहा लहसुन को पकाने। और आगे संकेत किया
1: ओम नमः शिवाय। यू आर लिसनिंग टू shaivam.org रेडियोस 24/7 स्पिरिचुअल चैनल्स फ्रॉम shaivam.org। ओम नमः शिवाय।
2: ओम नमः शिवाय। डियर लिसनर्स ऑफ shaivam.org, द नेक्स्ट प्रोग्राम इज स्पिरिचुअल डिस्कोर्स। इन दिस यू आर अबाउट टू लिसन श्वेताश्वतर उपनिषद प्रेजेंटेड बाय स्वामी श्री उमेशानंद जी महाराज। थैंक यू। ओम नमः शिवाय।
3: श्वेताश्वतर उपनिषद के दूसरा अध्याय का सातवां मंत्र देखना।